0: कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।

0: अहिले बिहानको 6 बज्यो।
1: वेक अप,
0: समयको सूचना समयमै।
2: यस स्टुडियो समयको प्रायोजक।

मित्रहरू स्वीकार्नुहोस् अभिवादन। बिहानी किरणले ल्याएको नवीन सन्देशलाई आत्मसात गर्दै उत्साह उमङ्ग अनि उल्लासमय वातावरण बीच जीवनलाई सकारात्मक मार्गतर्फ अग्रसर गराउने यो प्रभातीय घडीमा हामी प्रस्तुत गर्दैछौ भक्ति भावले ओतप्रोत प्रस्तुति उपासना। उपासना अन्तर्गत आज हामी यहाँहरू समक्ष राख्दैछौ भक्ति संगीत निरन्तर।

आफ्नो पनि को आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौ र हामी प्रस्तुत गरिरहेका छौ निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौं र हामी प्रस्तुत गरिरहेका छौं निरन्तर भक्ति संगीत।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 श्रवण गरिरहनु भएका समादरणीय मित्रजन, हामी भक्तिभावले ओतप्रोत प्रस्तुति उपासना अन्तर्गत छौ र हामी प्रस्तुत गरिरहेका छौ निरन्तर भक्ति संगीत।

0: उत्कृष्ट एवं विस्तारित।
1: मता ढाले ढाले ढाले ढाले ढाले ढाले ढाले
2: होइन, अब त ठुलै भयो त, आज फेरि को लड्यो?
3: कुन त म्याम लड्नु भयो नि, कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो।
2: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम?
3: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
2: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन।
3: V1
2: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
3: 4 वर्षसम्म ढुक्कै टिक्छ?
2: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा, अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्, V1 ढुक्क 4 वर्ष।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: साबुन पानीले हात धुने बानी बसालो।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। रेडियो सिटी एफएम 98.8

चाहने शुभ मन अनि शुभ सोच यिनै हुन् हाम्रो जीवनलाई सकारात्मक मार्गतर्फ अभिप्रेरित गर्ने तत्त्वहरू। यसैले यी मूलभूत तत्त्वहरूलाई अङ्गीकार गर्दै आजको दिन बिताउने प्रयत्न तपाईँबाट होस् भन्ने कामना सहित भक्तिभावले ओतप्रोत यो प्रस्तुति उपासना आज यही बिसाउने अनुमति चाहन्छु। तपाईँको दिन शुभ रहोस्, शुभ सँगै बितोस्। अस्तु।

0: अहिले बिहानको 7 बजे
1: वेक अप
0: समयको सूचना समयमै
2: यस स्टुडियो समयको प्रायोजक
3: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साप भन्नुहुन्छ।
4: नमस्ते, म डाक्टर प्रवीण शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
5: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

नमस्कार, शुभ प्रभात। सुन्दै हुनुहुन्छ आफ्नो फोनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति सुखद बिहानी। र सुखद बिहानी आउने गर्दछ हरेक साताको आइतबार बिहान 7 बजेदेखि 8 बजेसम्म करिब करिब 1 घण्टा। र सुखद बिहानीमा आज पनि तपाईँलाई साथ दिनका लागि उपस्थित छु अनेरबाट म पासाङ टी भने मलाई प्रविधिमा शिवदाईले साथ दिइरहनु भएको छ। अबको करिब करिब 1 घण्टासम्म तपाईँ हाम्रो साथ रहन्छ भनेर मैले भनिसके। तपाईँले सुखद बिहानी चाहिँ हरेक साताको आइतबार बिहान सुन्दै आइरहनु भएको छ र आज पनि तपाईँ हाम्रो साथ रहने नै छ। सुखद बिहानी तपाईँले सधैँ सुन्दै आइरहनु भएको छ भने तपाईँलाई थाहै छ हामी तपाईँका फोन कल्सहरू लिन्छौँ अनि तपाईँका शुभकामना सन्देशहरू पनि सङ्गाल्ने गर्दछौँ फोन कल्स मार्फत, जसका लागि तपाईँले हामीलाई कल गर्नुपर्ने हुन्छ 4595-8445 हाम्रो स्टुडियोको टेलिफोन नम्बर। विशुद्ध रूपमा तपाईँका शुभकामना सन्देशहरू हामी लिने गर्दछौँ, त्यसैले तपाईँ फोन गर्नलाई तम तयार भएर बस्नुहोस्। सुखद बिहानीलाई सुरुवात गर्दैछौँ एउटा गीतबाट र गीत पश्चात छोटो विश्राम रहनेछ, त्यसपछि म तपाईँका फोन कल्सहरू

0: Radio City 98.8. आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: become the pioneers of fiber home internet and IPTV technology in Nepal. For the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
1: Vianet, all good sampanna internet. Samparka number 01-597-0444 or 98-010-46410.
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 5658555
3: 5658555।
5: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
6: छ्या, कति फोहोर! सरकारले जब फोहोर पनि उठाउँदैन भन्ने कि हामीले फोहोर जथाभावी नफालेर उचित ठाउँमा जम्मा गरेको भए यो अवस्था सृजना नै हुने थिएन भनेर विचार गर्ने, आफ्नो सोचमा परिवर्तन ल्याउ, सचेत नागरिक बनौ।
5: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: खजुरीको नयाँ प्रस्तुति दुधिलो र प्रोटिन युक्त खजुरीको ग्लुकोज बिस्किट मात्र रु 10 मा। खजुरीको ग्लुकोज बिस्किट, खजुरीको ग्लुकोज बिस्किट, खजुरीको ग्लुकोज बिस्किट
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

0: विश्रामपछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति सुखद बिहानी र सुखद बिहानीमा तपाईँलाई साथ दिइरहेको छु म पासाङले भने मलाई प्रविधिमा शिवदाईले साथ दिइरहनु भएको छ। हामी सुखद बिहानीमा अब चाहिँ तपाईँका फोन कल्सहरू लिँदैछौ। तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ 4595 हाम्रो स्टुडियोको टेलिफोन नम्बर। तपाईँले हामीलाई यतिखेर फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रोको एपबाट पनि संसारभरि नै एकैसाथ सुनिरहनु भएको छ। अब चाहिँ भने पहिलो कलर आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ उहाँसँग कुराकानी गरौं। हजुर नमस्कार।
1: हजुर नमस्कार। हजुर
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म कोशी अञ्चलको सुनसान जिल्ला इटरीबाट युवराज पोखरेल। हजुर
0: युवराज पोखरेल सुनसरीबाट।
1: हजुर हजुर सर,
0: हजुरसँग मेरो पहिलो पटक कुराकानी हुँदैछ है?
1: हजुर एकदम पहिलो पटक। हजुर
0: अनि के छ सुनसरीतिरको खबर, हजुरको खबर?
1: आजको खबरमा हजुरको सबैतिर यताउता राम्रै छ। आज चाहिँ अलिक शीतल शीतलको आवाजतिर छ।
0: हजुर हजुर।
1: अनि हजुरको चेलीबेटीहरू दरखाना भनेर त्यो सफारीमा भ्याइ नभ्याइ आक्का आएछन्।
0: के एकदमै होइन समय छ होइन हुनु पर्यो ल ठिक छ। अनि हजुरको चिया नास्ता भयो कि छैन?
1: हजुरको हजुर लगायत टेक्निसियन साथीलाई भरे आउँदै गरेको हरितालिका माताहरू बहिनी दिदी बहिनीहरूको तिजको शुभकामना व्यक्त गर्दै हजुरहरूलाई नमस्कार। यसरी मेरो साथीहरू हुनुहुन्छ परम मित्र काठमाडौँमा हुनु श्रीराम दाहाल, अर्जुन थापा, मन्जु थापा, अनि बालकुमार लामा, जानुमैया श्रेष्ठ, यसै गरी हजुरको माधव भण्डारी, कृष्ण बलामी, अनि मनको साथी जीवनका कार्की, यसै गरी दुर्गते सरामसम्म हुने सुनी थामी, सुनी दुर्गा थामी, यसरी सुनि तेरोमा सुनि लिनु, अनि मेरोमा हुने मेरो सम्झी शङ्कर ढकाल, रत्नबहादुर थापा, अनि जति पनि मलाई युवराज भनेर चिन्नुहुन्छ, आउँदै गरेको चेलीबेटीको तिजको शुभकामना व्यक्त गर्दै बिदा चाहन्छु। हजुर नमस्कार।
0: ओके नमस्कार, बाई बाई। उहाँ हुनुहुन्थ्यो युवराज पोखरेल भन्दै हुनुहुन्थ्यो सुनसरीबाट होइन। उहाँलाई मैले खाजा नास्ता सोध्दै थिएँ तर शुभकामनातर्फ लाग्नु भयो, केही छैन, शुभकामना चाहिँ मुख्य कुरा हो होइन। सुखद बिहानीमा तपाईँ पनि आउन सक्नुहुन्छ 4595 हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँका लागि खुल्ला राखेका छौँ, तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ। अनि आफ्नो आफन्त परिवारजन साथीभाइहरूलाई चाहिँ शुभकामना सन्देश पनि दिन सक्नुहुन्छ 4595 हाम्रो खुल्ला छ टेलिफोन लाइन, तपाईँले कल गर्न सक्नुहुन्छ। अहिले तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ थाहा छैन, तपाईँ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ एकदमै आराम रहनुहोला, कुशल रहनुहोला भन्दै यतिखेर दोस्रो कलरलाई स्वागत गर्ने बेला भएको छ। कहाँबाट को हुनुहुन्छ हेरौँ। हजुर नमस्कार।
2: नमस्कार नमस्कार, गुड मर्निङ शुभयानी शुभवर्दा, शुभ दिनको कामना, नमस्कार पासन सर, नमस्कार स्वागतम, अनि हाम्रो शिव सरलाई नमस्कार।
0: हस् हामी दुईजनाकै तर्फबाट हजुरलाई एकदमै होइन कफी पेस्ट है त।
2: थ्याङ्क यू।
0: अनि हजुरको के अरे चिया भयो कि छैन बिहान?
2: भयो भयो पासन सर, हजुरको भएको छैन होला?
0: म चाहिँ हल्का तातो पानी लिएर आएको हो होइन।
2: तातो पानी त लिनुपर्छ है सर, बिहान कहिले काहीँ दुर्को उठ्यो होइन, फ्रेस भएपछि यस्तो हल्का तातो पानी लियो भने अलिकति बोल्नलाई पनि सहज हुन्छ, सजिलो हुन्छ अरे क्या।
0: एकदमै एकदमै ल ठिक छ, हामी फटाफट अब शुभकामना सन्देशतर्फ लागौँ।
2: फटाफट शुभकामना, आज दर्खानी दिन होइन, भोलि हरितालिका तिज, पर्सि अब लगातार परेको छ ऋषि पञ्चमीको, आदरणीय सम्पूर्ण आमा दिदी बहिनी दाजुभाइ बुवाहरूलाई पनि शुभकामना कि जस्तै मानु हजुरमा एउटा दाजुभाइ दिदी बहिनी भयो भने के हुन्छ भने माइती बिनाको चेली हुँदैन, दाजुभाइ नभए त फेरि माइती कहाँ जाने चेली होइन र त्यो भएर आमा बुवा दाजुभाइ दिदी बहिनी साथीसँगै सबैलाई एक मुष्टामा आज दर्खानी, भोलि हरितालिका तिज, पर्सि ऋषि पञ्चमीको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहिँ हाम्रो रूपा म्याम लगायत सम्पूर्ण सम्पूर्ण सुनेर बस्ने कल गरेर साथ दिने सबै आदरणीय दाई दिदीहरू सबैलाई भन्न चाहन्छु। अब सर्वप्रथम हजुरलाई अनि सुभाष सर त्यसपछि हाम्रो शिव सर रेडियो सिटीका सम्पूर्ण परिवारलाई मिठो सम्झना शुभ सन्देश भन्न चाहन्छु। हामी सुखद बिहानीमा शुभकामना आदान प्रदान गर्दैछौँ। त्यसपछि मन्जु थापा श्रीराम दाल पत्र थापा दाई कृष्णजी बलामी दुर्गा विभूष ठकुरी जयराम आनन्द मनको साथी जीवन कार्की ओम कार्की हरिबोल बुढा थकी जाई केपी चापा गाई हाम्रो विकास लामी छानी गकुल केसी बाबराम भट्टराई रामबहादुर राई विकास थापा बालकुमार दाई सानमया दिदी अर्जुन थापा श्याम कुमार रामकुमार थापा दाई नीता दिदी रीता दिदी इन्दिरा घिमिरे सुशीला भद्राचार्य अनि सुन्दर कुमार परियार रामप्रसाद विभक घायल साके बुद्धरत्न भद्राचार्य अनि यता हुनुहुन्छ हाम्रो मैया परियार बिन्दु परियार दिदी कृष्णपुरकुटी कृष्णमाया तामाङ नमराज भण्डारी दाई लगायत अब धेरै हुनुहुन्छ होला मेरो साथी अब लिएर नाम लिएर साथ दिने छैन होइन जो जतिले जहाँ बसेर सुन्नु भएको छ सबै सबैलाई र कसैलाई नाम छुटाएको छु नाम लिएको छैन भने मेरो नाम आएन नभन्नु होला तर सम्पूर्णलाई यो तिनै दिनको शुभकामना खाँदाखेरि ठिक्क खानु होला भोलिपल्ट भोलि पेट नदुख्ने गरेर खानु है फेरि भन्दै हजुरलाई बिदा चाहन्छु। नमस्कार
0: ईश्वरबाट उहाँले चाहिँ आज दर खाने दिनमा चाहिँ पेट नदुख्ने गरी चाहिँ खानु होला भन्दै हुनुहुन्थ्यो। साँच्चीकै तपाईँले होइन दर खाँदै गर्दाखेरि चाहिँ के खाँदै हुनुहुन्छ कति खाँदै हुनुहुन्छ त्यो पनि ख्याल गर्नुहोस् किनभने स्वास्थ्य रहेन भने फेरि तपाईँको तीज खल्लो होला है त पक्कै पनि तपाईँले ख्याल गरेर चाहिँ खानु होला भन्दै शिवदाई अब हामी गीत सुन्छौँ र गीत तर्फ जान्छौँ या त कल लिन्छौँ। ओके उहाँले हेर्दै हुनुहुन्छ एकजना कलर चाहिँ हुनुहुन्छ है भन्दै हुनुहुन्छ हामी एकजना कलरसँग कुराकानी गर्छौँ त्यसपछि चाहिँ गीत सुन्नेछौँ है त को हुनुहुन्छ कहाँबाट हजुर नमस्कार।
3: हेलो नमस्कार पासानीजी गुड मर्निङ।
0: नमस्कार गुड मर्निङ जयलक्ष्मीजी है।
3: हजुर हजुर
0: के छ हजुर
3: सब ठिक ठाक छ राम्रै छ भन्नुपर्छ तपाईँको के कस्तो छ बताउनुहोस्।
0: एकदमै ठिक छ म पनि होइन ठिक छु त्यसै कारणले होइन तपाईँहरूलाई साथ दिनका लागि बिहान आइपुगेको छु।
3: हजुर
0: हजुर हजुरको चिया पाकेको छैन
3: हाम्रो चिया रेडी हुँदैछ भइरहेको छ अब खानुपर्छ
0: ल ठिक छ हामी शुभकामना सन्देशतर्फ लागौ।
3: विशेष तपाईँलाई धेरै धेरै सम्झना चाहन्छु।
0: हस् थ्याङ्क यू
3: एकछिनमा हुने मित्रलाई पनि धेरै धेरै सम्झन्छु अनि साथीहरू सम्झिनु पर्दा अघि भर्खरै सुनेको थिएँ दीपिका थापाजीले फोन गरेर उहाँलाई धेरै धेरै सम्झिन्छु मन्जु थापा बजुराज थापा गीता प्रधान कुकुल केसी घायल साके श्रीराम दाहाल सानुमया श्रेष्ठ साथीहरू धेरै हुन्छ जसको साथीहरू एमएसटी पढ्ने छ उहाँलाई एमएसटी पढ्ने साथीलाई एमएसटीको शुभकामना जन्मदिन पढ्ने साथीलाई जन्मदिनको शुभकामना सबै साथीहरूलाई सम्झँदै हजुरबाट म बिदा हुन चाहन्छु पासनजी।
0: ओके नमस्कार बाई बाई।
3: हस् बाई बाई।
0: उहाँ हुनुहुन्थ्यो जयलक्ष्मी श्रेष्ठजी सोतुङ्गलबाट आएको थियो उहाँले चाहिँ आफ्नो शुभकामना दिएर विदा भइसक्नु भएको छ। अब हामी गीत सुन्छौँ गीतपछि छोटो विश्राम रहनेछ त्यसपछि फेरि पनि म तपाईँका फोन कल्सहरू लिनका लागि आउने नै छु तपाईँले कल गर्दै गर्नुहोला 4595 8545 मा।

0: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
1: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसीको

0: माछा पुछ्रे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
1: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
1: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
1: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
1: धन्यवाद नानी।
2: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
3: Festivals and occasions, moments to celebrate, for weddings and other joyous occasions, remember Srinath Collection. We have the best of suits, shirts and well-fit tailoring. Srinath Collection, Chabal Chowk and Tripureshwar. Srinath Collection, where you don't have to say a word.
4: Abako Samaya. फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
5: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ। आफ्नो भूमिका निभाऊ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौं, जथाभावी फोहोर नफालौ र स्वस्थ वातावरणमा आफू पनि बाँचौ र अरूलाई पनि बाँच्न दिऊ।
4: यो जन चेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार

0: विश्रामपछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नो फोनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको प्रस्तुति सुखद बिहानी र सुखद बिहानीमा तपाईँलाई साथ दिइरहेको छु म पासाङले भने मलाई प्रविधिमा शिव दाईले साथ दिइरहनु भएको छ। हामी यतिखेर अन एयर छौ फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रोको एपबाट संसारैभरि। यतिखेर हामी अर्को कलरतर्फ लाग्दैछौ। तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ 4595 8 45। हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँकै लागि खुल्ला राखेका छौ र तपाईँले कल गरिसकेपछि आफ्नो आफन्त प्रियजनहरूलाई चाहिँ शुभकामना सन्देश दिन सक्नुहुन्छ, विशेष गरेर विभिन्न अवसरका, विशेष गरेर अहिले तीजको माहौल छ होइन, तपाईँ पक्कै पनि तिज मनाइरहनु भएको होला, विशेष गरिकन आमा दिदी बहिनीहरू होइन जसरी मनाउँदै हुनुहुन्छ एकदमै राम्ररी सेलिब्रेट गर्नुहोस् होइन। चाडपर्वमा चाहिँ मनाउँदै गर्दाखेरि चाहिँ तपाईँको स्वास्थ्यलाई पनि ख्याल गर्नुहोला, विशेष गरिकन दर खाने क्रममा चाहिँ तपाईँले आफ्नो स्वास्थ्यलाई हानि गर्ने गरी चाहिँ केही पनि खानेकुराहरू चाहिँ नखाइदिनुहोस् होइन। त्यसैले यो कुरा पनि ख्याल गर्नुहोस् भन्दै यतिखेर चाहिँ अर्को कलरलाई स्वागत गर्दैछु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो हाय गुड मर्निङ एन्ड नमस्ते पासन सर।
0: नमस्ते सुजनजी, के छ हजुरको खबर?
1: मेरो नानाहरू खबर सबै ठिकै छ। पासन सरको नानाहरू खबर कस्तो छ?
0: एकदमै ठिक छ। अनि के छ आजको योजनाहरू हजुरको?
1: आजको योजना सबै ठिकै छ, अभिस्तानी बस्छ होइन,
0: ल ठिक छ, हामी शुभकामना सन्देशतर्फ लागौ।
1: अनि तपाईँले चिया पिउनुभयो त?
0: चिया मेरो बाँकी छ। हुन्छ, हामी शुभकामना सन्देशतर्फ लागौ न है।
1: हुन्छ, शुभकामना सन्देश दिनुबाट प्रश्न तपाईँलाई गुड मर्निङ आज दिन शुभ रहन चाहन्छु। सिमिसाबासी शिव सरलाई पनि गुड मर्निङ आज दिन शुभ रहन चाहन्छु। सिमिल सर पनि धेरै धेरै सुन्न चाहन्छु। शुभ मार्ने पनि धेरै धेरै सुन्न चाहन्छु। गुड मर्निङ आज दिन शुभ रहन चाहन्छु। सुन्नु पऱ्यो सुनैना महाजन, सुनैना महाजन, बाबुकाली महाजन, चिन्मय महाजन, अनिसा महाजन, आयन्स महाजन, पुरुषोत्तम भट्टाचार्य, मन्जु थापाजीलाई पनि धेरै धेरै सुन्न चाहन्छु। सुरत मन्त्रीजीतिर पनि धेरै धेरै सुन्न चाहन्छु। मैया परियाजीलाई पनि धेरै धेरै सम्झन चाहन्छु। अनि हाम्रो भारकमान लामाजीलाई पनि सुन्न चाहन्छु। गोविन्द महाजन, भविन्द महाजन, सुभेच्छा महाजन, सर्व महाजन, सबैना महाजनतिर पनि धेरै धेरै सुन्न चाहन्छु। गुड मर्निङ आज दिन शुभ रहन चाहन्छु। मनिषा भुयो, शुभेच्छा भुयो, सोहम भुयो, यतिर पनि धेरै धेरै सुन्न चाहन्छु। अनि आँखाको माया मुटुको तहना अनलाइनमा सुन्न हुने रेडियो सिटी 98.8 गरेर सुन्न हुने सम्पूर्ण मित्र धेरै सम्झन चाहन्छु। देश देशमा बसेर पनि रेडियो सिटी 98.8 गरेर सुन्न हुने सम्पूर्ण मित्र धेरै सम्झन चाहन्छु। सुजेन महाजन कृतिको टुप्लो चोड भनेर चिनाउने सम्पूर्ण मित्र आजको दिन चढाउन चाहन्छु। हो भन्ने गीत पनि सुनाउन चाहन्छु। आउने गरेको चिजको भोलि चिजको गीतको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।
0: सुजेन महर्जनजी कतिपुरबाट कल गर्नुभएको थियो र आफ्नो शुभकामना सन्देश छोडेर विदा हुनु भएको छ। तपाईँ पनि आउन सक्नुहुन्छ 4595 8 45। हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँका लागि खुल्ला राखेका छौँ र तपाईँले आफ्नो आफन्त प्रियजनहरूलाई चाहिँ विभिन्न अवसरका शुभकामनाहरू दिन सक्नुहुन्छ होइन। बिहानी समयमा पक्कै पनि सुखद बिहानी त्यसकै लागि तपाईँसँग छ रेडियो सिटी एफएम 98.8 मेगाहर्जको तरङ्गबाट। र तपाईँले आफ्नो शुभकामना सन्देशहरू दिनका लागि चाहिँ पक्कै पनि कल गर्नु नै पर्ने हुन्छ 4595 8 45। मैले भनिरहेको छु होइन, 4595 8 45 हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँका लागि खुल्ला राखेका छौँ। यतिखेर कोही हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार।
2: ओ पासाङजी गुड मर्निङ।
0: गुड मर्निङ रमेशजी, के छ हजुरको खबर?
2: एकदम राम्रो, खाने तर्खरमा छु आज।
0: ओके ल ठिक छ, राम्रै खानु होला। अनि के छ आजको योजना? दर खाने बस्ने मात्रै हो कि अरू नि केही छ? ओके ल ठिक छ, राम्ररी मनाउनु होला होइन। हुन्छ, हामी शुभकामना सन्देशतर्फ लाग्यौ।
2: हजुर लगायत
0: ओके नमस्कार भाइ, उहाँ रमेश कार्केजी फर्पिङबाट कल गर्नुभएको थियो र उहाँले पनि छोटो मिठो होइन शुभकामना राखेर रा, बिदा हुनुभएको छ र तपाईँ पनि आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा। आज सुखद बिहानीमा छौँ, हामी तपाईँकै शुभकामना सन्देशहरू सङ्घाल्दैछौँ 4595 845 मार्फत। पक्कै पनि धेरैजनाले हामीलाई कल गर्नुहुन्छ अनि साथ दिनुहुन्छ, विशेष गरिकन तपाईँकै शुभकामना सन्देशहरू चाहिँ तपाईँको आफन्त प्रियजनहरू समक्ष पुर्याउनका लागि सुखद बिहानी तपाईँसँग छ र हामी सम्पूर्ण रेडियो सिटी युनिट पनि तपाईँसँगै छौँ र तपाईँलाई सहभागी गराइरहेका छौँ फोन कल मार्फत। यतिखेर अर्को कलर आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार।
3: हजुर सर नमस्कार, म सुन्दर कुमार परिवार साङ्गेपाबाट। हजुर
0: ओके सुन्दरजी, के छ हजुरको खबर?
3: राम्रो छ, ठिक ठाकै छ हजुर, रमाइलो लागिरहेछ। जो अघि हाम्रो दिपिकाजीले भनेको शब्दलाई म पनि दोहोऱ्याउन चाहन्छु, किन स्वास्थ्य भन्दा ठुलो धनहरू केही छैन। पहिला आफ्नो शरीरलाई के पच्छ के पच्दैन एउटा चाहिँ खानुहोला। घर किसिमको चाहिँ सबैजनालाई मङ्गलमय शुभकामना पनि व्यक्त गर्दछु र अब धेरै दिनदेखि खाइराखेको नारीहरू पनि मैले फेसबुकमा देखिरहेको छु, तर ठिकै छ, पर्व हो रमाउन। यो रमाउने दिनलाई पनि गुमाउन हुँदैन रहेछ पासाङजी, मैले धेरै रमाउने दिनहरू गुमाएँ। अहिले रेडियो सिटीमा जति पनि मेरा साथी मित्रहरू हुनुहुन्छ र उहाँले गर्दा के अरे म पनि रमाउनु पर्दो रहेछ है जीवनमा, कमाउनेपट्टि र पिर गर्नुपट्टि मात्रै लाग्नु हुँदैन रहेछ। जीवन भनेको एउटा पाठ छ नि, रमाउनु पनि रहेछ भन्ने चाहिँ बुझेँ मैले पासाङदार अहिले चाहिँ।
0: एकदम एकदम, हामीले अब कमाउनु पर्यो, खानु पनि पर्यो, रमाउनु पर्यो, साथमा अलिअलि बचत पनि गर्नु पर्यो, त्यो भयो भने बल्ल होइन सबै कुराहरू मिल्छ नि त।
3: एकदमै त्यो बचत भन्ने त नि अब खाएर लाएर घुमेर बचेको पैसा मात्रै आफ्नो हुँदो रहेछ, तर सन्तानको लागि यो घर बनाइदिने पैसा जोगाइदिने गर्दाखेरि त यदि सन्तान राम्रो भयो भने त ठिकै हुँदो रहेछ हेर्नु, नत्र भने बाबुआमाले कमाएको पैसामा सन्तानले अधिकार खोज्दाखेरि बाबुआमा चाहिँ नि धोक्तिन टोपिका हुँदो रहेछ। तर मैले बुझेको अहिले अहिले मैले हाम्रो रेडियो सिटीबाट मेरा साथी मित्रहरू हुनुहुन्छ उहाँहरूको कुरा सुन्दा सबै गर्दाखेरि मैले बुझेको चाहिँ कमाउनु पनि एउटा पाप छ भने रमाउनु चाहिँ नि स्वास्थ्यको लागि धेरै फाइदा छ भन्ने चाहिँ नि बुझिआएको अहिले मैले धेरै कुरा
0: गरेँ। एकदम ल ठिकै छ, हामी अब धेरै कुरा नलम्ब्याउँ, अब शुभकामना सन्देशतर्फ लागौँ सुन्दरजी।
3: अब शुभकामना सन्देश भन्दा हरितालिका तीजको सबै यसमा चाहिँ धर्म गाँसिन्छ क्या, अघि हाम्रो दिपिकाजीले भन्नुभयो सबै दिदी बहिनी दाजुभाइ हुँदैनन् है, क्षमा गर्नुहोला। एकजना यस्तो मित्र पनि चाहिँदो रहेछ जसले मनको कुरा गर्न सकोस्, उनीसँग खुलेर कुरा गर्न। दिदी बहिनी बनाएपछि हजुरको क्षमा गर्नुहोला, दिदी बहिनी बनाएपछि त्यो सीमामा रहन सक्नुपर्छ। कतिपय चाहिँ दिदी बहिनी बनाएर भोलि नचाहिँदो काम गरिरहेको मान्छे पनि मैले प्रत्यक्ष देखेको छु, र म दिदी बहिनी यस्तोलाई मात्रै बनाउँछु जुन चाहिँ नि त्यो म धर्मका गर्न सकौँ। तर एउटा मेरो यस्तो साथीहरू मनाउन चाहन्छु कि उहाँहरूलाई चाहिँ जो मैले उहाँसँग खुलेर रुन सकौँ, उहाँसँग केही शब्द गर्न सकौँ, र यही मेरो रेडियो सिटीमा यही चाहना छ। र मलाई मेरो रेडियो सिटीमा जब फोन लाग्छ आजको दिन मेरो मस्त रहन्छ, व्यस्त रहन्छ, स्वस्थ रहन्छ, पासन छ, तपाईँहरू आइदिनुहुन्छ। सबैजनालाई सम्झेको छु, कसैलाई पनि बिर्सेको छैन, सबैजनाको जीवनमा स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, पहिला आफ्नो लागि बाँच्नुहोस् है, धेरै अरूको लागि पनि ध्यान नदिनुहोस् भन्दै आजलाई बिदा हुँ कि
0: पाठकजी। हस् नमस्कार भाइ भाइ, उहाँ हुनुहुन्थ्यो सुन्दर कुमार परियारजी सानेपाबाट। उहाँले भन्दै हुनुहुन्थ्यो स्वस्थ रहनु पर्यो, व्यस्त रहनु पर्यो, मस्त रहनु पर्यो होइन यो एकदमै मन पर्यो। यी कुराहरू चाहिँ हामीले ख्याल गर्नुपर्छ, हामीले दैनिक जीवनमा हामी चाहिँ पहिलो नम्बरमा स्वस्थ भएनौँ भने हामी पक्कै पनि हाम्रो जिन्दगीलाई अलिकति भारी महसुस गर्छौँ होला होइन। जब स्वास्थ्यमा समस्या आउँछ त्यो स्वास्थ्य समस्याले गर्दाखेरि चाहिँ सम्पूर्ण कुरामा चाहिँ असर पर्छ, त्यो हामी सबैलाई थाहा छ। अनि अब मस्तीको कुरा पनि अब गर्नु पर्यो होइन, मस्त रहनु पर्यो, त्यसको मतलब फेरि खालि रमाइलोमा ध्यान दियौँ भने पनि गाह्रो हुन्छ, तर कति हदसम्म चाहिँ हामीले होइन रमाइलो गर्ने त्यो कुरालाई पनि ख्याल गरौँ र व्यस्त पनि रहौँ। हामीले जब काम गर्न छोड्छौँ होइन, व्यस्त रहन छोड्छौँ भने हाम्रो शरीर मात्र होइन हाम्रो दिमाग पनि फ्री हुन्छ, अनि पक्कै पनि हामीले सुनेका छौँ होइन खाली दिमाग चाहिँ शैतानको घर हुन्छ भनेर, त्यसको मतलब हामी खराबीहरू चाहिँ प्राय हामी फ्री रहँदाखेरि हाम्रो दिमागमा आउने गर्दछ। यतिखेर तपाईँ पनि कल गर्न सक्नुहुन्छ 4595 8 हाम्रो स्टुडियोको टेलिफोन नम्बर, यतिखेर कोही जोडिसक्नु भएको छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार।
4: हेलो नमस्ते, गुड मर्निङ।
0: गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? उपासनाजी, धेरै पछि कुराकानी भइरहेछ है? अघिल्लो साता कुरा भएको थियो र तपाईँ हाम्रो मैले मसँगको कुरा गरेको, अरूको त मलाई थाहा हुँदैन। ल ठिक छ, अनि चिया नास्ता भयो कि छैन आज हजुरको? मेरो चाहिँ बाँकी छ, अब सक्ने होइन, सकेपछि गएर चाहिँ खाने पिउने कुराहरू गर्ने हो भन्ने हो। हुन्छ उपासनाजी, हामी शुभकामना सन्देश तर्फ नै लागौँ।
4: फर्स्ट अफ अल म चाहिँ अब हजुरको लागि भन्न चाहन्छु, आज दिदी बहिनीहरू आउनुहुन्छ भने मजाले दस पगार खुवाउनु होला, मिठो मिठो बनाएर दिदी बहिनीहरूलाई माया गर्नुपर्छ, दया गर्नुपर्छ भन्न चाहन्छु, र भोलि नाच्ने बेलामा पनि यसो मादल बजाएर सहयोग गरिदिनु होला दिदी बहिनीहरूलाई भन्न चाहे हजुरको हजुरलाई, अनि रेडी सिक्किमको लागि हो स्टाको लागि पनि शुभकामना दिन चाहे त्यसको भन्न चाहन्छु। साथी मेरो भदैनी शिक्षा घिसिङको चाहिँ आज जन्मदिन परेको छ, उहाँलाई पनि जन्मदिनको चाहिँ शुभकामना दिन चाहन्छु, र साथीहरूको नाम लिनु पर्दाखेरि प्रविधि मन्दिर थापालाई पनि त्यसको विशेष सम्झना छ, र हाम्रो कृष्ण श्रीराम दाहाललाई पनि त्यसको सम्झना छ, अनि कृष्ण विमलामी दाईलाई पनि तिसको चाहिँ सम्झना छ, मिठो सम्झना, अनि चन्द्रमा दिदी बलकुमार लामा दाईलाई पनि दुवैजनालाई पनि रमाजीसँग तिज मनाउनु होला है भन्न चाहे, र हाम्रो माधव भण्डारीलाई अनि वीरेन्द्र लामा उहाँ दुवैजनालाई पनि, अनि आशा खत्रा बहिनीलाई पनि उहाँ सम्पूर्णलाई पनि आज घर खाने दिन र भोलि तिजको शुभकामना छ भन्न चाहन्छु, र हाम्रो कमला थापा भाउजू हुनुहुन्छ, अनि हाम्रो अजय थापा दाई उहाँ दुवैजनालाई पनि तिज मनाउनु राम्रोसँग मनाउनु होला भन्दै मैले जानकारी पनि गराएँ। सम्मभन्दा अगाडि जति नाम साथी सम्पूर्णलाई रेडियो सिटी सुनेर बस्नुहुने सम्पूर्ण साथीलाई, सम्मलाई कसमा घुसिङ भनेर सुन्नुहुने नचिन्नुहुने सम्पूर्ण सम्पूर्ण साथीहरूलाई पनि शुभ दिन भन्न सुटिन्छ। नमस्ते।
0: ओके नमस्कार, भाइ उहाँ हुनुहुन्थ्यो उपासना घिसिङजी, सरलाईबाट आउनु भएको थियो र उहाँले चाहिँ आफ्नो शुभकामना राखेर बिदा हुनु भएको छ, र तपाईँ पनि आउन सक्नुहुन्छ 4595 8 हाम्रो स्टुडियोको टेलिफोन नम्बर। यतिखेर हामी अर्को कलरतर्फ लाग्दैछौँ र कहाँबाट को हुनुहुन्छ हेरौँ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार, साइडमा रेडियो अन छ कि क्या?
5: अगाडि फोन लागेको थियो
0: ओके, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओके बुद्धजी, हजुरसँग त महिनौ पछि कुरा भइरहेछ होइन, के छ हजुरको नयाँ नौलो?
5: सब ठिक ठाक छ, चलिरहेको छ सर। आज कमाउने बारेमा सोध्नु भएको छ तपाईँ?
0: होइन होइन, आज सुखद बिहानी हो, हामी शुभकामना सन्देश मात्र सँग
5: होइन
0: होइन,
5: कमाउने त यस्तो छ, समय हुँदाखेरि कमाइहाल्नु पऱ्यो, पैसा कमाउ है सर।
0: हाम्रो प्रसङ्ग आएको हो हाम्रो सुन्दरजी गफ गाफको क्रममा होइन, त्यही भएर चाहिँ मैले अलिकति प्रसङ्ग जोडेको मात्रै हो, तर आज चाहिँ हामी विशुद्ध रूपमा शुभकामना सन्देशहरू मात्र सङ्गाल्छौँ होइन, र तपाईँ पनि शुभकामना सन्देश छोड्न सक्नुहुन्छ
5: स्पेसल्ली हजुरको लागि है। मलाई कल गर्दै हुनुहुन्छ मर्दनको लागि, प्रवीणमा को हुनुहुन्छ हाम्रो?
0: हाम्रो शिवदाई हुनुहुन्छ,
5: शिव सरलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। म मेरो गुरुदेव मान्छु, उहाँ मेरो गुरुदेव पनि हुनुहुन्छ हाम्रो तरेन्द्र विमल सर है, उहाँलाई म्यामलाई हाम्रो रूपा म्यामलाई पनि सम्झिरहेको छु है। कल गर्ने हाम्रो उपासना बहिनी भयो, त्यसै गरी हाम्रो वीरेन्द्र स्याङ्बो, हाम्रो अर्जुनजी, अनि जति पनि हुनुहुन्छ रामप्रसाद दिवसजी, जति पनि हुनुहुन्छ, त्यसै गरी मेरो रेडियोको बोस हुनुहुन्छ राजराज्य भद्राचार्य, अनि मेरो प्राविधिक मित्र हुनुहुन्छ हाम्रो सागर श्रेष्ठ भाइ, उसलाई पनि जति पनि हुन्छ सम्पूर्णलाई
0: नमस्कार भाइ। उहाँ हुनुहुन्थ्यो रत्न वज्राचार्यजी बानेश्वरबाट हुनुहुन्थ्यो, हाम्रो नियमित कलर नै हुनुहुन्छ, तर अलि लामो ग्याप पछि कुराकानी भएको थियो आज चाहिँ। अब हामी गीत सुन्छौँ, गीतपछि छोटो विश्राम रहनेछ, त्यसपछि अन्तिम पटक फेरि पनि भेट्न आउनेछु। रेडियो सिटी सुन्दै रहनुहोला।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: मलाई पनि सुट
4: अनि मलाई

दिशापछि पुनः स्वागत छ। सुन्दै हुनुहुन्छ आफ्नो पनि आभास दिने तपाईँको आफ्नो रेडियो सीटीएफएम 98.8 मेगाहर्जको प्रस्तुति सुखद बिहानी र सुखद बिहानीमा तपाईँलाई साथ दिइरहेको छु म पासाङले भने मलाई प्रविधिमा शिवदयले साथ दिइरहनु भएको छ। हामी अब भने सुखद बिहानीको अन्तिम चरणमा आइसकेका छौं। अन्त्यमा आज हामीलाई कल गरेर साथ दिनुहुने युवराज पोखरेल, दीपिका थापा, जयलक्ष्मी श्रेष्ठ, सुजेन महर्जन, रमेश कार्की, सुन्दर कुमार परियार, उपासना घिसिङ, बुद्धरत्न वज्राचार्य सबैजनालाई धेरै धन्यवाद छ। त्यसै गरेर हामीलाई फ्रिक्वेन्सीमा 98.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.radiocity.com.np तथा हाम्रो पात्रो र नेपाली पात्रो एपबाट सुनेर साथ दिनुहुने सबैजनालाई पनि धेरै धन्यवाद छ। र मलाई प्रविधिमा यतिन्जेलसम्म रहेर साथ दिनुभएकोमा शिव दाईलाई पनि थ्याङ्क यू सो मच भन्दै आजका लागि भने अन्त्यमा एउटा गीत तपाईँको लागि छोड्दै भोलि बिहान फेरि पनि मर्निङ मोड्समा तपाईँलाई भेट्नका लागि उपस्थित हुने नै छु भन्दै बिदा हुन्छु। हस्त नमस्ते, शुभ दिन।

0: अहिले बिहानको 8 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म छाला रोग विशेषज्ञ डाक्टर एलिज अर्याल रजोरिया। शरीरमा अति महत्वपूर्ण भूमिका खेल्ने हाम्रो छालामा पनि विभिन्न समस्या आउँछन्। सुकापन, एलर्जी, चिलाउने र छाला फुट्ने जस्ता समस्या मात्र होइन, भित्री अङ्गको लक्षण छालामा देखिने गर्छ। छाला चिलाउने र छाला सम्बन्धी समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन्, तर छालामा हुने समस्यालाई सामान्य रूपमा लियो भने यसले पछि गएर जटिल समस्या उत्पन्न गर्न सक्ने भएकोले छाला सम्बन्धी कुनै पनि समस्या भएमा डाक्टरको सल्लाह लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

नमस्कार मित्रहरू, यहाँहरू सुनिरहनु भएको छ आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8। अब हामी सुनाउँदैछौ केही स्वदेश गान।

0: Radio City 98.8.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53 68 555
4: 53 68 555।

0: के साह्रो ब्रेक लगाएको के भयो?
1: केही भएको छैन।
0: अनि किन त यसरी झ्वाट्ट रोकेको?
1: अनि झ्यालबाट त्यो प्याकेट किन त्यसरी प्वाक्क फालेको त?
0: अब खाली प्याकेट पनि घर लिएर जानु क्या मान्छे?
1: हो, घरै लिएर जाने, जाऊ लिएर आऊ।
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
3: रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: ड्याड, ग्रान्डपालाई पार्टीमा राखेपछि तपाईँ पनि त्यही बस्ने हो?
1: नो माई चाइल्ड, म त आइहाल्छु नि तिमीहरूलाई कमाएर खुवाउन।
0: ओ त्यसो भए ओल्ड भएपछि तपाईँको टर्न आउँछ।
2: ज्येष्ठ नागरिकको सम्मान नै तपाईँको पनि सम्मान हो, हेक्का राखौँ।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

0: वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: ड्याड, ग्रान्डपालाई पार्टीमा राखेपछि तपाईँ पनि त्यही बस्ने हो?
1: नो माइ चाइल्ड, म त आइहाल्छु नि तिमीहरूलाई कमाएर खुवाउन।
0: ओ त्यसो भए ओल्ड भएपछि तपाईँको टर्न आउँछ।
2: ज्येष्ठ नागरिकको सम्मान नै तपाईँको पनि सम्मान हो, हेक्का राखौँ।

0: फोन लागेर सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौ। यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौं
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदै छु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
3: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 5658555
2: 5658555।
5: बुहारी, चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा?
6: पर्दैन आमा।
5: पर्दैन रे, बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई।
6: खाएर त हेर्नुहोस्, एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
7: लसकुस प्रिमियम राइस र लसकुस रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने, एक गेडा अन्न पनि खेर नजाने, मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
5: बुहारी बिस्तारै तयार हो है, मेरी बुहारी पो हौ त।
7: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुस प्रिमियम राइस र लसकुस रोयल ग्रेन राइस।
8: माछा पुष्य ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
9: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
8: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
9: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
8: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
9: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
8: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
9: धन्यवाद नानी।
10: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।

मित्रहरू, स्वदेश गानहरू सुनाउने क्रमको अन्त्यमा अब सुनाउँदैछौ यो स्वदेश गान। र यसपछि पनि रेडियो सिटी एफएम 98.8 मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8 मेगाहर्ज।

0: अहिले बिहानको 9 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
0: नमस्कार, म डाक्टर मीरा शाह, आहार विशेषज्ञ। खाना हाम्रो लागि अत्यावश्यक चिज हो। हामीले के खाने, कहिले खाने, कसरी खाने तथा कति खाने भन्ने कुरा एकदम महत्वपूर्ण विषय रहेको छ। हामी खानेकुरा खान नजानेर बिरामी भइरहेका छौँ। कतिपय अवस्थामा हामी नखाने चिजहरू जस्तै मैदाको, बट्टाको, जङ्क फुडहरू जुन हामीले पैसा तिरेर रोग निम्त्याइरहेका छौँ, त्यस्ता खालको खानेकुरा बन्द गर्नुपर्छ। त्यसलाई कहिलेकाहीँ अकेजनको रूपमा चाहिँ लिनुपर्ने हुन्छ। अहिले नेपालमा विभिन्न रोगहरू जस्तै डायबिटिज, हाई ब्लड प्रेसर, थाइरोइड, युरिक एसिड इत्यादिले हामी ग्रस्त भइरहेका छौँ। त्यो सबै पोषणको कारणले हो। सही समयमा सही मात्रामा खानपान गर्नुपर्छ। नियमित रूपमा आफ्नो चेकअप गराउनुपर्छ। मौसम अनुसारको फलफुल तथा सागपात तरकारीहरू सेवन गर्नुपर्छ र समयमा सुत्ने उठ्ने खानपान योगा अभ्यास गर्नुपर्छ। तनावमुक्त जीवन जिउनुपर्छ। धन्यवाद।
3: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्रहरू, अब करिब एक घन्टासम्म तपाईँहरूले आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मा सुन्न सक्नुहुनेछ नेपाली चलचित्रका गीतहरू।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: नाता गोता, परिवार सम्बन्ध, घर घर आयसी, खानपान इत्यादि सम्पूर्ण पारिवारिक खुराकको प्रस्तुति गृह

0: हरेक आइतबार बिहानको 11 बजे आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 म रूपाको साथमा गृह वाटिका.
1: Festivals and occasions, moments to celebrate. For weddings and other joyous occasions, remember Srinath Collection. We have the best of suits, shirts and well-fit tailoring. Srinath Collection, Chabal Chowk and Tripureshwar. Srinath Collection, where you don't have to say a word.
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने.
3: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली.
4: सम्पर्क फोन नम्बर 53685555.
5: 53685555.

त्यसैले तपाईँको रक्तदानले नै कसैले पाउनेछ जीवनदान। तपाईँले नै सुरुवात गर्न सक्नुहुन्छ यस समस्याको समाधान गर्न। रक्तदान सुरुवात तपाईँबाट।

0: Radio City
1: 98.8. अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
2: छ्या, कति फोहोर! सरकारले जब फोहोर पनि उठाउँदैन भन्ने कि हामीले फोहोर जथाभावी नफालेर उचित ठाउँमा जम्मा गरेको भए यो अवस्था सृजना नै हुने थिएन भनेर विचार गर्ने, आफ्नो सोचमा परिवर्तन ल्याऊ, सचेत नागरिक बनाऊ।
1: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी एफएम को सहकार्यमा बनाइएको हो।
0: माछा पुछ्रे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
3: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिएछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
3: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो, के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
3: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौ।
3: धन्यवाद नानी।
4: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
5: मलाई ट्र्याक सुट चाहियो,
6: मलाई फ्रक,
7: मलाई पनि सुट,
6: अनि मलाई

0: सुन्नुहोस् त, आज तपाईँले औषधि खानुभयो? खानु भएको छैन भने टाइममै खाइहाल्नुहोस्। याद राख्नुहोस्, औषधि डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: दुधमा मिसावट,
1: मिठाईमा मिसावट,
2: मसलामा मिसावट,
1: खानेकुरामा मिसावट।
3: मिसावटबाट बस्न एक मात्र उपाय, हामी सबै उपभोक्ता सजग बन्नु पर्छ। जागौ, मिसावट गर्नेहरू विरुद्ध एकजुट बनौ।
4: उपभोक्ता जागरणका लागि रेडियो सिटी एफएमको आह्वान।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: सुन्नुहोस् त, आज तपाईँले औषधि खानुभयो? खानु भएको छैन भने टाइममै खाइहाल्नुहोस्। याद राख्नुहोस्, औषधि डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 5568555
5: 5558555।

अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौँ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्ते, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यहाँहरूलाई चाहिँ यदि ग्यास्ट्राइटिस, ग्यास्ट्रिकको समस्या छ भने यसका लक्षणहरू चाहिँ माथिल्लो पेट दुख्ने अनि खाना खाने बित्तिकै चाहिँ पेट फुलेको जस्तो हुने र चिल्लो पिरो अमिलो कुराहरू खाँदाखेरि चाहिँ पेट चाहिँ दुखेको जस्तो, अप्ठ्यारो भएको जस्तो, उल्टी आउला जस्तो हुने, त्यो सबै लक्षणहरू ग्यास्ट्राइटिसको लक्षणहरू हो। र चाहिँ यसको चाहिँ समयमै यसको उपचार गरिएन भने यसले पछि ठुलो समस्या ल्याउन सक्छ, अल्सर हुन सक्ने र अरू समस्याहरू पनि आउन सक्छ। र यस्तो ग्यास्ट्राइटिसको समस्या यदि देखिएको खण्डमा चाहिँ तुरुन्तै स्वास्थ्य परामर्श लिने र चाहिँ त्यसको उपचारमा लाग्ने, त्यसको लागि चाहिँ यदि दोहोरिएर फेरि भयो भने चाहिँ इन्डोस्कोपी पनि गराउनु पर्ने हुनसक्छ।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: formula. The finally guide from Eisenhower, partially number in the Sakino. Sipaya, please submit the same from the formula.
1: The formula that is for me.
0: The finally guide from Eisenhower.
2: सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौँ। यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ।
3: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू मटाउँ।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट बसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क फोन नम्बर 53 68 555
3: 53 68 555।

0: उपभोग
1: वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
2: रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: माछा पुछे ब्याङ्कमा स्वागत छ, हजुरलाई के सेवा गर्न सक्छौ?
4: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
3: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
4: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो, के हुन्छ त्यसो गरे?
3: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
4: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
3: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
4: धन्यवाद नानी।
5: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।

0: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
1: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ। आफ्नो भूमिका निभाऊ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौं, जथाभावी फोहोर नफालौं र स्वस्थ वातावरणमा आफू पनि बाँचौ र अरूलाई पनि बाँच्न दिऊ।
0: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: अहिले बिहानको 11 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर नेहा होमागाई। अब निसन्तानता यानि इन्फर्टिलिटी कहिले भन्ने त, निसन्तानता यानि इन्फर्टिलिटी चाहिँ महिलाले 35 वर्ष नपुगेको महिलाहरूले 1 वर्षसम्म श्रीमान श्रीमती सँगै बसेर केही परिवार नियोजनको साधन नअपनाएर प्रयास गर्दाखेरि पनि बच्चा बसेन भने, र 35 वर्षभन्दा माथिको महिलाले 6 महिनासम्म पनि प्रयास गर्दाखेरि बच्चा बसेन भने त्यसलाई इन्फर्टिलिटी यानि निसन्तानता भनिन्छ। यस्तो कन्डिसनमा तपाईँले पहिला आफ्नो डक्टरलाई भेट्न गइहाल्नुपर्छ र यो सम्बन्धी सबै जाँचहरू गर्नुपर्छ। अल्ट्रासाउन्डहरू भयो, ब्लड टेस्टहरू भयो, श्रीमानको शुक्राणुहरू भयो, यो सबै जाँचहरू गरिसकेपछि के कारणले निसन्तानता भएको हो यो थाहा पाउन सकिन्छ। र त्यही अनुसार नै साधारण औषधिले हुन्छ कि त्योभन्दा पनि माथिको उपचार चाहिन्छ भन्ने थाहा हुन्छ र हामी यसरी अगाडि बढ्न सक्छौँ।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: Radio City
1: 98.8.
0: माछा पुछे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
2: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
2: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
2: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौ।
2: धन्यवाद नानी।
3: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
4: Festivals and occasions, moments to celebrate, for weddings and other joyous occasions, remember Srinath Collection. We have the best of suits, shirts and well-fit tailoring. Srinath Collection, Chabal Chowk and Tripurishwar. Srinath Collection, where you don't have to say a word.

0: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
1: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसीको

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: पृष्ठ एवं विस्तारित।
1: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन।
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
1: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
2: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
4: फोन नम्बर 01-5326-397, 01-5326-397।
5: कस्तो नराम्रोसँग लाग्यो।
6: होइन, अब त ठुलै भयो त, आज फेरि को लड्यो?
5: कुन त म्याम लड्नु भयो नि, कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो।
6: अनि यस्तो कमसल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन्ता म्याम?
5: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
6: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन।
5: V1
6: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
5: 4 वर्षसम्म ढुक्कै टिक्छ?
6: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा, अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म। अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्, V1 ढुक्क 4 वर्ष।

0: Khajuri 100 seconds the musical challenge
1: sarki ko aina sari phutyo hamro maya timle ghat gare pachi tutyo hamro maya chokho maya gani mero dil todi gayo jani bela timi aapai photo todi gayo photo filma kaile milan kaile bichhad maya tirina
0: सङ्गीतमा आधारित म्युजिकल गेम सो जुन तपाईँको सहभागितामा मात्र पूर्ण हुन्छ।

0: यस प्रस्तुतिका प्रायोजक
1: खजुरीको नेपाल प्रालीको उत्कृष्ट कुकिजहरू खजुरी अब हरेकको जरुरी
2: दूर इतना कि हमें छू न सके वो ही गम

गोल्ड को दर्जा पाएका सदाबहार हिन्द फिल्मी गीतहरू सहित केही रोचक प्रसङ्गहरूको सङ्गालो ओल्डी गोल्डी। केवल रेडियो सिटी एफएम 98.8 मा हरेक आइतबार राति 8-9 बजेसम्म र पुनः प्रसारण हरेक सोमबार मध्याह्न 12-1 बजेसम्म ओल्डी गोल्डी सुन्नुहोस् म रूपाको

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: खजुरीको नयाँ प्रस्तुति दुधिलो र प्रोटिन युक्त खजुरीको ग्लुकोज बिस्किट्स मात्र रु 10 मा। खजुरीको ग्लुकोज बिस्किट्स, खजुरीको ग्लुकोज बिस्किट्स, खजुरीको ग्लुकोज बिस्किट्स
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: Welcome to Sister Tailoring.
3: Ready made ya shooting shirt. Malai track shoot chahiye.
4: Wow! Malai frock.
5: Malai pani suit.
6: Wow!
7: Ani malai

0: समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्राइज
2: उत्कृष्ट एवं विस्तारित
3: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
4: नमस्ते, म डाक्टर प्रयुष शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
5: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

मित्रहरू नमस्कार अनि स्वागत छ प्रस्तुति नयाँ नौलोमा। नयाँ नौलोमा हामी बजारमा आएका नयाँ नयाँ पप गीत, सुगम संगीत, आधुनिक गीत, गजलका साथै नव प्रतिभाहरूद्वारा गाइएका गीतहरू सुनाउने गर्दछौ। यदि तपाईँले पनि कुनै त्यस्तै गीत सिर्जना गर्नु भएको छ भने मैजु बहाल चाबहिलमा रहेको हाम्रो स्टुडियोमा आफै आई वा हाम्रो इमेल रेडियो सिटी 98.8 FM@gmail.com मार्फत MP3 फर्मेटमा उपलब्ध गराउन हुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि हाम्रो फोन नम्बर 4569672 सम्पर्क राख्न सक्नुहुनेछ। प्रसारणको लागि गीत उपलब्ध गराउने यो जानकारी पछि म सुनाउँदैछु यो गीत तपाईँहरूको लागि।

0: रेडियो सिटी
1: 98.8 लाग्यो
2: होइन, अब त ठुलै पो आयो त, आज फेरि को लड्यो?
1: कुन त म्याम लड्नु भयो नि, कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो।
2: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन्ता म्याम?
1: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
2: सरलाई उहिलेदेखि भनिरहेको छु V1 कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन।
1: V1
2: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
1: 4 वर्षसम्म ढुक्कै टिक्छ?
2: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा, अत्यधिक बलियो अनि भर पर्दो। जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्, V1 ढुक्क 4 वर्ष।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: रेडियो सिटी एफएम 98.8
1: आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 यो समयमा तपाईँहरूले सुनिरहनु भएको छ नयाँ नौलो। नयाँ नौलोमा गीत गजल सुनाउने क्रम चलिरहेकै छ, यसैले सुन्दै रहनुहोस् नयाँ नौलो।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ। सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: सम्पूर्ण ब्याङ्किङ कारोबारको लागि माछापुच्छ्रे ब्याङ्क जाउँ।
1: माछापुच्छ्रे ब्याङ्क लिमिटेड, सबल उत्कृष्ट एवं विस्तारित।
2: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
3: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ। आफ्नो भूमिका निभाऊ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौं, जथाभावी फोहोर नफालौ र स्वस्थ वातावरणमा आफू पनि बाँचौं र अरूलाई पनि बाँच्न दिऊ।
2: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

0: रेडियो सिटी एफएम 98.8
1: आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 यो समयमा तपाईँहरूले सुनिरहनु भएको छ नयाँ नौलो। नयाँ नौलोमा गीत गजल सुनाउने क्रम चलिरहेकै छ, यसैले सुन्दै रहनुहोस् नयाँ नौलो।

0: अनि झ्यालबाट त्यो प्याकेट किन त्यसरी प्वाक्क फालेको त?
1: अब खाली प्याकेट पनि घर लिएर जानु क्या मान्छे?
0: हो, घरै लिएर जाने, जाऊ लिएर आऊ।
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी

0: हेर न एक महिना कति छिटो बित्यो पत्तै भएन। हेर्दा हेर्दै जाने दिन पनि आइसकेछ। तिमीसँग गरेको वाचा अझै पुरा गर्न बाँकी छ। तिम्रो आवश्यकता पुरा गर्नको लागि म अझै दुःख गर्न तयार छु।
1: तिमी सधैँ मेरो सपना मात्रै भन्छौ। तिम्रो सपना चाहिँ के हो?
0: मेरो सपना अहिले तिम्रो नजरबाट ओझेल नहोला।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 यो समयमा तपाईँहरूले सुनिरहनु भएको छ नयाँ नौलो। नयाँ नौलोमा गीत गजल सुनाउने क्रम चलिरहेकै छ, यसैले सुन्दै रहनुहोस् नयाँ नौलो।

गोल्ड को दर्जा पाएका सदाबहार हिन्द फिल्मी गीतहरू सहित केही रोचक प्रसङ्गहरूको सङ्गालो ओल्डी गोल्डी। केवल रेडियो सिटी एफएम 98.8 मा हरेक आइतबार राति 8-9 बजेसम्म र पुनः प्रसारण हरेक सोमबार मध्याह बाह्रदेखि 1 बजेसम्म ओल्डी गोल्डी सुन्नुहोस् म रूपाको साथमा।

0: खजुरी 100 सेकेन्ड द म्युजिकल च्यालेन्ज
1: चर्कीको ऐना सारी फुट्यो हाम्रो माया, तिमीले घात गरेपछि टुट्यो हाम्रो माया, चोखो माया गर्ने मेरो

0: कहिले मिलन कहिले बिछोड माया तिरिमा
1: संगीतमा आधारित म्युजिकल गेम शो जुन तपाईँको सहभागितामा मात्र पूर्ण हुन्छ।

0: यस प्रस्तुतिका प्रायोजक
1: खजुरीको नेपाल प्रालीको उत्कृष्ट कुकिजहरू खजुरी अब हरेकको जरुरी
2: कहीं दूर चले जाए हम दूर इतना कि हमें छू न सके वही गम।

0: हेलो
1: हजुर दाई,
0: सुन्दैछौ कि नाइ?
1: हजुर दाई, भन्नुहोस् न।
0: हेर न, मेरो आमा एकदम सिकिस्त हुनुहुन्छ अरे, त्यो सदरमुकामसम्म पुर्याइदेऊ न, बरु जति पैसा लाग्छ म पठाइदिन्छु, त्यति गर्दा त्यति गर्दा।
1: सुन्नु न दाई, म पनि विदेशलाई काठमाडौँ हिँडिसकेँ
0: हो। राम्रो सुन्छ।
1: हस् दाई, ख्याल गर्नु।

बुढा बुढी बिते, अन्तिम सासमा पानी खुवाउने हातहरू पनि थिएनन्, दाह संस्कार गर्न लास उठाउने काँधहरू पनि भेटिएनन्। गाउँमा बुढा बुढी बच्चा बच्ची स्वास्नी मान्छे बाहेक कोही छैन। मान्छे भएर पनि रित्तो भएको छ गाउँ। कोही हुनुहुन्छ त? कोही हुनुहुन्छ?

0: Radio City
1: 98.8. यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन.
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ, तर सिलाउने राम्रो ठाउँ नभेटेर.
1: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा. तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ. अब प्रसङ्ग बदलौ.
2: प्रसङ्ग होइन, आजलाई यति मै रोकौँ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन.
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र.
4: फोन नम्बर 01-5326-397, 01-5326-397.
5: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने.
6: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
5: बी नेपाली बाई नेपाली.
7: सम्पर्क फोन नम्बर 5358555.
8: 5358555.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

मित्रहरू, आजको लागि नयाँ नौलो यति नै। नयाँ नौलोमा आजको लागि यो अन्तिम सौगात छाड्दै म पनि बिदा माग्छु। यस्तै यस्तै नयाँ नयाँ गीतहरू सुन्नका लागि रेडियो सिटी एफएम 98.8 ट्युन गर्दै रहनुहोला। नमस्कार।

0: अहिले दिउँसोको एक बज्यो, समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
0: नमस्कार, म डाक्टर मीरा शाह, आहार विशेषज्ञ। खाना हाम्रो लागि अत्यावश्यक चिज हो। हामीले के खाने, कहिले खाने, कसरी खाने तथा कति खाने भन्ने कुरा एकदम महत्वपूर्ण विषय रहेको छ। हामी खानेकुरा खान नजारेर बिरामी भइरहेका छौँ। कतिपय अवस्थामा हामी नखाने चिजहरू जस्तै मैदाको, बट्टाको, जङ्क फुडहरू जुन हामीले पैसा तिरेर रोग निम्त्याइरहेका छौँ, त्यस्ता खालको खानेकुरा बन्द गर्नुपर्छ। त्यसलाई कहिलेकाहीँ अकेजनको रूपमा चाहिँ लिनुपर्ने हुन्छ। अहिले नेपालमा विभिन्न रोगहरू जस्तै डायबिटिज, हाई ब्लड प्रेसर, थाइरोइड, युरिक एसिड इत्यादिले हामी ग्रस्त भइरहेका छौँ। त्यो सबै पोषणको कारणले हो। सही समयमा सही मात्रामा खानपान गर्नुपर्छ। नियमित रूपमा आफ्नो चेकअप गराउनुपर्छ। मौसम अनुसारको फलफुल तथा सागपात तरकारीहरू सेवन गर्नुपर्छ र समयमा सुत्ने, उठ्ने, खानपान, योगा अभ्यास गर्नुपर्छ। तनावमुक्त जीवन जिउनुपर्छ। धन्यवाद।
3: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

रेडियो सीटीएफएम 98.8 को तरंगमा अब प्रस्तुत छ स्वर संगालो। स्वर संगालो अन्तर्गत हामी एकै गायक या एकै गायिकाले स्वरबद्ध गर्नुभएको गीतहरू एक घण्टासम्म निरन्तर सुनाउने गर्दछौ। यस क्रममा आज हामीले एकै गायिका ममता दी बिमले स्वरबद्ध गर्नुभएको गीतहरू सुनाउन लागिरहेका छौ। आउनुहोस् मित्रहरू, अहिलेको लागि स्वर संगालोमा एकै गायिका ममता दी बिमले स्वरबद्ध गर्नुभएको यो गीत सुनौं।

0: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
1: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ। आफ्नो भूमिका निभाऊ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौं, जथाभावी फोहोर नफालौं र स्वस्थ वातावरणमा आफू पनि बाँचौ र अरूलाई पनि बाँच्न देऊ।
0: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर
3: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
4: पर्दैन आमा
3: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई
4: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन
5: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको
3: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त
5: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस

रेडियो सीटीएफएम 98.8 को साथमा हुनुहुन्छ। यो समय प्रस्तुत भइरहेको छ स्वर संगालो। स्वर संगालोमा एकै गायिका ममता दिबिमले स्वरबद्ध गर्नुभएको गीतहरू सुन्दै हुनुहुन्छ। यो क्रम जारी नै छ, सुन्दै रहनुहोला रेडियो सीटीएफएम 98.8।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला माथि हुने हिंसा तथा सबै प्रकारका विभेदको खुलेरै विरोध गरौं।
0: महिला अधिकार हनन भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय निकाय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अदालतमा उजुरी गरौं।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

रेडियो सिटी एफएम 98.8 हो यो स्वर सङ्गालो सुनिरहनु भएको छ, मनोरञ्जन लिइरहनु भएको छ र रेडियो सिटी एफएम 98.8 को यो प्रस्तुतिमा आज यहाँहरूले एकै गायिका ममता दिबिमले स्वरबद्ध गर्नुभएको गीतहरू सुनिरहनु भएको छ। ममता दिबिमले स्वरबद्ध गर्नुभएको गीतहरू पनि छन्, सुन्दै रहनुहोला स्वर सङ्गालो।

0: फुट्यो हाम्रो माया, तिमीले घात गरेपछि टुट्यो हाम्रो माया, चोखो माया गर्नी मेरो दिल तोडी गयौ, जानी बेला तिमी आफै फोटो तोडी गयौ, फोटो फिरिमा कहिले मिलन कहिले बिछोड माया फिरिमा।
1: संगीतमा आधारित म्युजिकल गेम सो जुन तपाईँको सहभागितामा मात्र पूर्ण हुन्छ।

हरेक आइतबार दिउँसो 3 देखि 4 बजेसम्म

0: यस प्रस्तुतिका प्रायोजक
1: खजुरीको नेपाल प्रालीको उत्कृष्ट कुकिजहरू खजुरी अब हरेकको जरुरी
2: कहे दूर चले जाए हम दूर इतना कि हमें छू न सके वही गम।

रेडियो सिटी एफएम 98.8 हो यो स्वर सङ्गालो सुनिरहनु भएको छ, मनोरञ्जन लिइरहनु भएको छ र रेडियो सिटी एफएम 98.8 को यो प्रस्तुतिमा आज यहाँहरूले एकै गायिका ममता दिबिमले स्वरबद्ध गर्नुभएको गीतहरू सुनिरहनु भएको छ। ममता दिबिमले स्वरबद्ध गर्नुभएको गीतहरू पनि छन्, सुन्दै रहनुहोला स्वर सङ्गालो।

गोल्ड को दर्जा पाएका सदाबहार हिन्द फिल्मी गीतहरू सहित केही रोचक प्रसङ्गहरूको सङ्गालो ओल्डी गोल्डी। केवल रेडियो सिटी एफएम 98.8 मा हरेक आइतबार राति 8-9 बजेसम्म र पुनः प्रसारण हरेक सोमबार मध्याह्न 12-1 बजेसम्म ओल्डी गोल्डी सुन्नुहोस् म रूपाको साथमा।

0: रेडियो सिटी एफएम 98.8
1: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन.
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर.
1: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा. तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ. अब प्रसङ्ग बदलौ.
2: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन.
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र.
4: फोन नम्बर 01-5326-397, 01-5326-397.
5: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speed and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
6: Vianet, all good sampanna internet. Sampark number 01-597-0444 and 98-010-4640.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 हो यो सुनिरहनु भएको छ स्वर संगालो। स्वर संगालोको निमित्त छुट्याइएको समय सकिन लागिसकेको छ, त्यसैले आजको लागि स्वर संगालोमा यो अन्तिम गीत रहेको छ ममता दिव्यमले स्वरबद्ध गर्नुभएको। रेडियो सिटी एफएम 98.8 सुन्दै रहनुहोला।

0: अहिले दिउँसोको 2 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर प्रयुष शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: मित्रहरू, अब करिब एक घन्टासम्म तपाईँहरूले आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुन्न सक्नुहुनेछ नेपाली चलचित्रका गीतहरू।
1: This program is brought to you by
2: Shrestha Tailoring Center, Bagh Bazar, Tachabahil Chowk.

0: रेडियो सिटी
1: 98.8 मामु, तपाईँ सपिङ गर्न जान लाग्नु भएको? आज हामी श्रेष्ठ टेलरिङ सेन्टरमा सपिङ गर्न जाने है।
2: श्रेष्ठ टेलरिङ सेन्टर रे? होइन, तिमीले कसरी थाहा पायौ रवि?
1: कसरी भने, ड्याडीले मलाई श्रेष्ठ टेलरिङमा मेरो लागि बर्थडे गिफ्ट र ड्रेस अनि ड्याडीको लागि सुट पनि त्यही किन्ने भन्नुभएको छ।
2: हो, उसो भए छिटो हिँड त, ड्याडी आइसक्नु भयो होला।
3: हजुर, श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार। सम्पूर्ण रूपमा जेन्ट्स एन्ड लेडिज तयारी पोसाकहरू, वैदेशिक गुणस्तरीय ब्युटी कस्मेटिक सामानहरू, घडी, युवा युवती र बच्चाहरूको लागि पनि चाहिने विभिन्न सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चावहिल काठमाडौँ। तपाईँलाई पार्किङको पनि सुविधा छ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: खजुरी को नया प्रस्तुति दुधिलो र प्रोटीन युक्त खजुरी को ग्लुकोज बिस्किट्स मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
2: बच्चाहरूको लागि लुगा किन्नु थियो, घरको सामान पनि कति किन्न बाँकी छ, कहाँ जाने होला?
3: श्रेष्ठ टेलरिङ जाऊ न।
2: के त्यहाँबाट सुट ल्याउनु? मैले
3: श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै खालि सुट मात्र सम्झिन्छौ? श्रेष्ठ टेलरिङमा त जसको लागि जे सामान पनि पाइन्छ।
2: ए हो र,
4: श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाभेल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौ नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: माछा पुछे ब्याङ्कमा स्वागत छ, हजुरलाई के सेवा गर्न सक्छौ?
4: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
3: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
4: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो, के हुन्छ त्यसो गरे?
3: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
4: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
3: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौ।
4: धन्यवाद नानी।
5: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
6: You are looking so handsome. कस्तो राम्रो देखे तिमलाई।
7: श्रेष्ठ टेलरिङको सुट हो नि त म्याडम।
8: श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाबहिल चोक,

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार टचाबेल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: Radio City 98.8. You are looking so handsome. कस्तो राम्रो देखे तिमलाई.
1: श्रेष्ठ टेलरिङ को सुट हो नि त म्याडम.
2: श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल चोक.

0: सबल उत्कृष्ट एवं विस्तारित
1: खजुरी 100 सेकेंड्स द म्यूजिकल चैलेंज
2: सबकी को आई कहिले मिलन कहिले बिछोड माया तेरी
1: संगीतमा आधारित म्युजिकल गेम सो जुन तपाईँको सहभागितामा मात्र पूर्ण हुन्छ हरेक आइतबार

0: यस प्रस्तुतिका प्रायोजक
1: खजुरीको नेपाल प्रालीको उत्कृष्ट कुकिजहरू खजुरी अब हरेकको जरुरी
2: दूर चले जाए हम दूर इतना कि हमें छून सके वही गम।
3: बच्चाहरूको लागि लुगा किन्नु थियो, घरको सामान पनि कति किन्न बाँकी छ, कहाँ जाने होला?
4: श्रेष्ठ टेलरिङ जाऊ न।
3: के त्यहाँबाट चाहिँ सुट ल्याउनु? मैले
4: श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै खालि सुट मात्र सम्झिन्छौ? श्रेष्ठ टेलरिङमा त जसको लागि जे सामान पनि पाइन्छ।
3: ए हो र,
5: श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल चोक।

0: अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।
1: दिस प्रोग्राम इज ब्रॉट टू यू बाई
2: श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाबहिल चोक।

0: अहिले दिउँसोको 3 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यहाँहरूलाई चाहिँ यो मुटु दुख्ने अनि दाहिने कुखा दुख्ने, खाना खाने बित्तिकै चाहिँ पेट दुख्ने, बेला बेला दुख्ने, छोड्ने गर्ने, पिरो खाने बित्तिकै पेट दुख्ने, पेट फुलेको जस्तो हुने थोरा खाने बित्तिकै, र दाहिने कुखा दुख्ने, राति चाहिँ पेट दुखेर चाहिँ उठ्नुपर्ने, यस्तो समस्याहरू चाहिँ देखिएको खण्डमा चाहिँ तपाईँलाई चाहिँ ग्यास्ट्रिक पनि भएको हुनसक्छ र अल्सर पनि भएको हुनसक्छ, र जसले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ ग्यास्ट्रिक सम्बन्धी ग्यास्ट्रो सर्जनलाई अथवा चाहिँ ग्यास्ट्रो फिजिसियनलाई अथवा चाहिँ कोही पनि तपाईँको नजिकै रहनुभएको डाक्टरसँग चाहिँ यो परामर्श गरेर आफ्नो चाहिँ उपचार गर्नुपर्ने र के गर्नुपर्ने हो त्यसको चाहिँ सरसल्लाह लिनु अत्यन्त आवश्यक हुन्छ, किनभने यो गरिए नगरेको खण्डमा चाहिँ पछि चाहिँ यसले चाहिँ ठुलो समस्या निम्ति आउन सक्ने हुनसक्छ। धन्यवाद।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौ
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: Radio City 98.8.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53685555
4: 53685555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदै छु खुशीका पलहरु
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर

0: आमामामा केसर ब्रेक लगाएको के भयो?
1: केही भएको छैन।
0: अनि किन त यसरी झ्वाट्ट रोकेको?
1: अनि झ्यालबाट त्यो प्याकेट किन त्यसरी प्वाक्क फालेको त?
0: अब खाली प्याकेट पनि घर लिएर जानु क्या मान्छे?
1: हो, घरै लिएर जाने, जाऊ लिएर आऊ।
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
3: रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: फोन लागेको छ नि
1: तपाईँले गाइड
2: सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौ। यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ।
3: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

गोल्ड को दर्जा पाएका सदाबहार हिन्द फिल्मी गीतहरू सहित केही रोचक प्रसङ्गहरूको सङ्गालो ओल्डी गोल्डी। केवल रेडियो सिटी एफएम 98.8 मा हरेक आइतबार राति 8-9 बजेसम्म र पुनः प्रसारण हरेक सोमबार मध्याह बाह्रदेखि 1 बजेसम्म ओल्डी गोल्डी सुन्नुहोस् म रूपाको साथमा।

0: विचार मञ्च, सबै विचारहरू अटाउने, सबैको विचार सुनाउने प्रस्तुति विचार मञ्च।
1: किन चाहिँ अहिले हाम्रा अधिकांश युवा साथीहरू विदेशी राख्छन् भन्दै गर्दाखेरि जुन हाम्रो मार्केटको फ्याब्रिक छ यो फ्याब्रिक नै इम्प्लोइमेन्ट मैत्री छैन, रोजगार मैत्री नभएको कारणले गर्दा हामी चाहिँ बाध्यतावश जुन चाहिँ नीतिगत असफलता हामीमा छ त्यो नीतिगत असफलताको कारणले गर्दाखेरि चाहिँ विदेश हुन बाध्य परेको छ।
2: हरेक मंगलबार बिहान 8 बजेदेखि 9 बजेसम्म र पुनः प्रसारण हरेक मंगलबार साँझ 7 बजेदेखि 8 बजेसम्म
3: मात्र रेडियो सिटी एफएम 98.8 मा।
1: बौद्ध विचारको कुराहरूलाई हामी रोकेर रोक्न सकिन्न वा रोक्न पनि मिल्दैन, जुन जस्तो संगठित हुने अधिकारहरू हुन्छन् यो संविधानले नै सुनिश्चित गरेका अधिकारहरू हुन् र लोकतन्त्रले अझ विशेष गरी लोकतन्त्रमा सुनिश्चित हुनुपर्ने नै अधिकारहरू भएको कारणले गर्दाखेरि चाहिँ जुन यो सरकारको निर्णय छ यो सरकार निर्णय एकदमै तपाईँको रिग्रेसिभ खालको निर्णय पनि भयो।
3: प्रस्तुति विचार मञ्च,
2: म सुभाष रिसालको साथमा
0: यस प्रस्तुतिका प्रायोजक
4: माछा पुछ्रे ब्याङ्क लिमिटेड सबै उत्कृष्ट एवं विस्तारित

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्केट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

0: अहिले दिउँसोको 4 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्राइज
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर संजीव कुमार शर्मा। हामी नेपालीहरूको आधुनिक जीवन शैली सँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित जाँच गरौं। रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा र पिसाबमा प्रोटिन छ कि छैन भनेर नियमित रगत तथा पिसाब जाँच गराउने गरौं। सम्झनु पर्ने कुरा, रक्तचाप, मुटु अनि रगतमा सुगर वा मधुमेह र मृगौला बीचको अन्तर सम्बन्ध भएकोले रक्तचाप र सुगर नियमित जाँच गरौं र नियन्त्रण गरौं।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू. सुन्दै रहनुहोस् आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8.
1: यो गीत महिला वर्ग केटीहरूको भावनामा रचनाकार दिनेश अधिकारी केटाले रच्नु भएको साथी न्यू बज्राचार्य केटाले सङ्गीत फर्नु भएको साथी जेम्स प्रधान केटाले अरेन्ज गर्नुभएको भाइ अराज केशव रेकर्डिङ गर्दै हुनुहुन्छ र म केटा गाउने प्रयास गर्दैछु फुल भए माफ.

0: Radio City
1: 98.8.
0: माछा पुछ्रे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
2: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
2: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
2: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
2: धन्यवाद नानी।
3: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नु पर्छ।
4: सरलाई
5: उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन
4: V1?
5: हो त V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
4: 4 वर्षसम्म ढुक्कै टिक्छ?
5: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्। V1 ढुक्क 4 वर्ष।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर

0: Radio City FM 98.8.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू. सुन्दै रहनुहोस् आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8.

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौ, सम्भावित दुर्घटनाबाट बचौ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: सम्पूर्ण ब्याङ्किङ कारोबारको लागि माछापुच्छ्रे ब्याङ्क जाउँ।
1: माछापुच्छ्रे ब्याङ्क लिमिटेड, सबल उत्कृष्ट एवं विस्तारित।
2: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा स्वसायतको विस्तृत विवरण,
3: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट्स खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

0: Radio City FM 98.8.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: कुमार खुवाउनु।
1: ओ, त्यसो भए ओल्ड भएपछि तपाईँको टर्न आउँछ।
2: ज्येष्ठ नागरिकको सम्मान नै तपाईँको पनि सम्मान हो। हेक्का राखौं।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 5358555
1: 5358555।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर संजीव कुमार शर्मा। हामी नेपालीहरूको आधुनिक जीवन शैली सँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित जाँच गरौं। रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा र पिसाबमा प्रोटिन छ कि छैन भनेर नियमित रगत तथा पिसाब जाँच गराउने गरौं। सम्झनु पर्ने कुरा, रक्तचाप, मुटु अनि रगतमा सुगर वा मधुमेह र मृगौला बीचको अन्तर सम्बन्ध भएकोले रक्तचाप र सुगर नियमित जाँच गरौं र नियन्त्रण गरौं।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्रहरू, अब करिब एक घण्टासम्म तपाईँहरूले आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मा सुन्न सक्नुहुनेछ नेपाली।

0: माछा पुछ्रे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
1: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
1: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
1: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
1: धन्यवाद नानी।
2: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
4: Vianet, all good sampanna internet. Samparka number 01-597-0444 and 98-010-4640.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। रेडियो सिटी एफएम 98.8

0: घर लिएर जानु क्या मान्छे
1: हो घरै लिएर जाने जाऊ लिएर आऊ
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ यसैले डस्टबिन भए डस्टबिनमा नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं
3: रेडियो सिटी एफएम 98.8 को अनुरोध

हामी यो समयमा रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।

गोल्डको दर्जा पाएका सदाबहार हिन्द फिल्मी गीतहरू सहित केही रोचक प्रसङ्गहरूको सङ्गालो ओल्डी गोल्डी। केवल रेडियो सिटी एफएम 98.8 मा हरेक आइतबार राति 8-9 बजेसम्म र पुनः प्रसारण हरेक सोमबार मध्याह बाह्रदेखि 1 बजेसम्म ओल्डी गोल्डी सुन्नुहोस् म रूपाको साथमा।

सपना देख्न सजिलो छ। तिमी हात न कुनै शिव छ न जाजे, तोसँग बिहा गरिस् भने त्यही समाजले तँलाई भोलि हेला गर्ने।

0: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन।
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
0: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
1: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
3: फोन नम्बर 01-5326-397, 01-5326-397।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदै छु, खुशीका पलहरु बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: अहिले साँझको छ बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर सोन्सी गोङ्गल, बाल रोग विशेषज्ञ। बाल बालिकालाई धेरै असर गर्ने रोगहरू मध्ये निमोनिया पनि एक हो र यसका लक्षणहरू ज्वरो र खोकीका साथ साथ बच्चाले छिटो छिटो सास फेर्ने, कोखा हान्ने, घ्यार घ्यार गर्ने, निलो भएर जाने। यदि बाल बालिकामा यस्तो लक्षण देखिएमा तुरन्त चिकित्सकको परामर्श लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

नमस्ते मित्रहरू, यो समय हो लोक दोहोरी तथा लोक भाकाहरूको। अब करिब एक घण्टासम्म हामी नेपाली पन झल्किने लोक भाकाहरू प्रस्तुत गर्नेछौ। सुन्दै रहनुहोस् तपाईँकै प्रिय लोक भाका र तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: बुहारी, चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा?
4: पर्दैन आमा।
3: पर्दैन रे, बर्बादै पानी भई अब ढुङ्गा खुड्का सबै खुवाउने भई।
4: खाएर त हेर्नुहोस्, एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
5: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस, बोराबाट सिधै पकाउन सकिने, एक गेडा अन्न पनि खेर नजाने, मिसाउट रहित, स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
3: बुहारी, बिस्तारै तयार हौ है, मेरी बुहारी पो हौ त।
5: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।

यतिखेर यहाँहरू आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनिरहनु भएको छ विविध लोक दोहोरी तथा लोकगीतहरू। यो क्रमलाई हामी फेरि अघि बढाउन चाहन्छौँ।

0: Radio City 98.8.
1: मामु तपाईँ सपिङ गर्न जान लाग्नु भएको? आज हामी श्रेष्ठ टेलरिङ सेन्टरमा सपिङ गर्न जाने है।
2: हाँ, श्रेष्ठ टेलरिङ सेन्टर रे? होइन, तिमीले कसरी थाहा पायौ रवि?
1: कसरी भने, ड्याडीले मलाई श्रेष्ठ टेलरिङमा मेरो लागि बर्थडे गिफ्ट र ड्रेस अनि ड्याडीको लागि सुट पनि त्यही किन्ने भन्नुभएको छ।
2: हो, उसो भए छिटो हिँड त, ड्याडी आइसक्नु भयो होला।
3: हजुर, श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार। सम्पूर्ण रूपमा जेन्ट्स एन्ड लेडिज तयारी पोसाकहरू, वैदेशिक गुणस्तरीय ब्युटी कस्मेटिक सामानहरू, घडी, युवा युवती र बच्चाहरूको लागि पनि चाहिने विभिन्न सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चावहिल काठमाडौँ। तपाईँलाई पार्किङको पनि सुविधा छ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरु
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रेतर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर

यतिखेर यहाँहरू आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनिरहनु भएको छ विविध लोक दोहोरी तथा लोकगीतहरू। यो क्रमलाई हामी फेरि अघि बढाउन चाहन्छौ।

गोल्ड को दर्जा पाएका सदाबहार हिन्द फिल्मी गीतहरू सहित केही रोचक प्रसङ्गहरूको सङ्गालो ओल्डी गोल्डी। केवल रेडियो सिटी एफएम 98.8 मा हरेक आइतबार राति 8-9 बजेसम्म र पुनः प्रसारण हरेक सोमबार मध्याह बाह्रदेखि 1 बजेसम्म ओल्डी गोल्डी सुन्नुहोस् म रूपाको साथमा।

0: Radio City 98.8. माछापुच्छ्रे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
1: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
1: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटर

0: प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
1: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
1: धन्यवाद नानी।
2: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
3: होइन, अब त ठुलै पो आयो त, आज फेरि को लड्यो?
4: कुन त म्याम लड्नु भयो नि, कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो।
3: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम?
4: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
3: सरलाई उहिलेदेखि भनिरहेको छु V1 कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन।
4: V1
3: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
4: 4 वर्षसम्म ढुक्कै टिक्छ?
3: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा, अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्। V1 ढुक्क 4 वर्ष।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

0: मित्रहरू, विविध लोक दोहोरी तथा लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा हामी आइपुगिसकेका छौँ र अब राख्दैछौ अहिलेको लागि अन्तिम लोकभाका। यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।
1: आज त नि एकदम रमाइलो गर्नुपर्छ, छमछम नाच्ने हो, बुझ्यो के थियो?
2: अँ, एकछिनमा त मेरो बुढो पनि आउनुहुन्छ, झन् रमाइलो हुन्छ नि।
3: आफ्नो त बिहे पनि भएको छैन, तिम्रोसँगै रमाइलो गर्ने त हो नि।

0: अहिले साँझको 7 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म फिजियोथेरापिस्ट डाक्टर प्रतीक शाह। फिजियोथेरापीबाट शारीरिक तथा मस्तिष्क रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनतर्फ फर्काउन महत्वपूर्ण योगदान रहन्छ। नसा सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: बुहारी, चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा?
4: पर्दैन आमा।
3: पर्दैन रे, बर्बादै पानी भई अब ढुङ्गा खुड्का सबै खुवाउने भई।
4: खाएर त हेर्नुहोस्, एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँ कि बुहारी नै होइन।
5: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने, एक गेडा अन्न पनि खेर नजाने, मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
3: बुहारी बिस्तारै तयार हो है, मेरी बुहारी पो हौ त।
5: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।
6: शुभ प्रभात गुरुआमा।
7: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: हस गुरुआमा।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट बसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: होइन आवाज त ठुलै भयो त, आज फेरि को लड्यो?
3: कुन त म्याम लड्नु भयो नि, कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो।
2: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन्ता म्याम?
3: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
2: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन।
3: V1
2: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
3: 4 वर्षसम्म ढुक्कै टिक्छ?
2: हजुर अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष, न पाङ्रा टुट्ने न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्, V1 ढुक्क 4 वर्ष।

0: के साह्रो ब्रेक लगाएको के भो?
1: केही भएको छैन।
0: अनि किन त यसरी झ्वाट्ट रोकेको?
1: अनि झ्यालबाट त्यो प्याकेट किन त्यसरी प्वाक्क फालेको त?
0: अब खाली प्याकेट पनि घर लिएर जानु क्या मान्छे?
1: हो, घरै लिएर जाने, जाऊ लिएर आऊ।
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा

0: जथाभावी फ्याक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
1: रेडियो सिटी एफएम 98.8 को अनुरोध

गोल्डको दर्जा पाएका सदाबहार हिन्द फिल्मी गीतहरू सहित केही रोचक प्रसङ्गहरूको सङ्गालो ओल्डी गोल्डी। केवल रेडियो सिटी एफएम 98.8 मा हरेक आइतबार राति 8-9 बजेसम्म र पुनः प्रसारण हरेक सोमबार मध्याह बाह्रदेखि 1 बजेसम्म ओल्डी गोल्डी सुन्नुहोस् म रूपाको साथमा।

0: सम्पूर्ण ब्याङ्किङ कारोबारको लागि माछापुच्छ्रे ब्याङ्क जाउँ।
1: माछापुच्छ्रे ब्याङ्क लिमिटेड सबल
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
3: फोन नम्बर 01-5326-397 01-5326-397।
4: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
5: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ। आफ्नो भूमिका निभाऊ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौं, जथाभावी फोहोर नफालौं र स्वस्थ वातावरणमा आफू पनि बाँचौं र अरूलाई पनि बाँच्न दिऊ।
4: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

भेटिएर सुत्दैछौ हामी, फेरि भेटिन सक्छ। उजाड डालीमा पनि पालुवा फेरिन सक्छ। उजाड डालीमा पनि पालुवा।

0: अहिले रातिको 8 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म फिजियोथेरापिस्ट डाक्टर प्रतीक शाह। फिजियोथेरापीबाट शारीरिक तथा मस्तिष्क रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनतर्फ फर्काउन महत्वपूर्ण योगदान रहन्छ। नसा सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: Radio City
1: 98.8.
0: माछा पुछ्रे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
2: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
2: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
2: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
2: धन्यवाद नानी।
3: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नु पर्छ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदै छु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: Radio City FM 98.8.

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला माथि हुने हिंसा तथा सबै प्रकारका विभेदको खुलेरै विरोध गरौ।
0: महिला अधिकार हनन भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय निकाय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अदालतमा उजुरी गरौ।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति दलित अल्पसंख्यक तथा पछाडि पारिएका वर्गको राज्यको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरौं
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध

0: सुन्नुहोस् त, आज तपाईँले औषधि खानुभयो? खानु भएको छैन भने टाइममै खाइहाल्नुहोस्। याद राख्नुहोस्, औषधि डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट्स खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
3: पर्दैन आमा
2: पर्दैन अरे बर्बादै पानी भई अब ढुङ्गा कुटका सबै खुवाउने भई
3: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
4: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
2: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त
4: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रेतर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुके नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौँ। यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: Radio City 98.8.
1: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
2: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ। आफ्नो भूमिका निभाऊ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौं, जथाभावी फोहोर नफालौं र स्वस्थ वातावरणमा आफू पनि बाँचौ र अरूलाई पनि बाँच्न देऊ।
1: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: सीता जस्ती नारीको जन्म यही नेपालमा भएको थियो। यही नेपालकै छोरी भृकुटीले बढाएकी थिइन् नेपालको गौरव। सगरमाथामा पाइला टेकेर पासाङ लामुले रचेकी थिइन् अर्को इतिहास नेपालको।
1: महिलाको सफलताले राष्ट्रको मात्र नभई त्यस देशका हरेक पुरुषको पनि आत्मसम्मान अभिवृद्धि हुन्छ। महिला हिंसा त्यागौं, आत्मसम्मान बढाऊ।
2: महिला हिंसा विरुद्धको अभियानमा रेडियो सिटी एफएम 98.8 को सहभागिता।
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speed and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
4: Vionet, all good sampanna internet. Sampark number 01-597-0444 or 98-010-46410.
5: Radio City FM 98.8.

0: अहिले रातिको 9 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर कस्तुरी मल्ल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ। म विगत 45 वर्षदेखि स्त्रीरोग विशेषज्ञको रूपमा कार्यरत छु। हाल धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीड़ित भएका छन्। कुनै लक्षण बिना नै पाठेघरको क्यान्सर जस्तो भयानक रोगबाट ग्रसित हुन सक्ने भएकोले हरेक महिलाले पाठेघरको मुख र पानी जचाउनु हुन अनुरोध गर्दछु।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: Radio City 98.8.
1: We'll be right back.
2: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
3: पर्दैन आमा
2: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई
3: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन
4: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसआउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको
2: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त
4: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
6: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
6: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
5: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: एम्बुलेन्ससँग दौडको होड होइन, एम्बुलेन्सको लागि बाटो छाडिदिने बानी गरौँ।
1: एम्बुलेन्स पहिला अनि मात्र अरू
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: नमस्कार, म नवीन श्रेष्ठ, वरिष्ठ औषधि विज्ञ, सिनियर फार्मासिस्ट। बिरामी भएपछि रोग निको हुनको लागि हामी औषधि सेवन गर्ने गर्दछौँ। उपचारको क्रममा औषधिको आफ्नो सेवन तथा प्रयोग विधि हुने गर्दछन्। औषधिको विवेकपूर्ण तरिकाले प्रयोग नगर्दा नकारात्मक असर पर्ने गर्दछ। त्यसैले औषधि सेवन गर्दा सधैँ चिकित्सकको परामर्शमा मात्रै गर्ने गरौँ। आफै अनुमानको भरमा औषधि किनेर सेवन चाहिँ नगरौँ। साथै औषधि सेवन गर्दा चिकित्सकले भनेको मात्रा, भनेको समय, अवधिसम्म र सेवन तरिका अनुसार सेवन चाहिँ गरौँ। एन्टिबायोटिक औषधि बिचैमा छोड्ने या अनियमित तरिकाले सेवन गर्ने नगरौँ। धन्यवाद।
1: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध।

0: तपाईँले दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन।
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
0: ए त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
1: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
3: फोन नम्बर 01-5326-397, 01-5326-397।
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
4: बी नेपाली बाई नेपाली।
6: सम्पर्क फोन नम्बर 5358555,
7: 5358555।
8: माछा पुष्य ब्याङ्कमा स्वागत छ, हजुरलाई के सेवा गर्न सक्छौ?
9: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
8: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
9: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो, के हुन्छ त्यसो गरे?
8: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
9: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
8: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौ।
9: धन्यवाद नानी।
10: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नु पर्छ।

0: मान्छेले विज्ञानलाई जित्यो, मान्छेले चमत्कारी आविष्कार गर्यो, मान्छेले आफूलाई सर्वश्रेष्ठ भएको प्रमाणित गर्यो। तर प्रकृतिको अगाडि मान्छे अझै निरीह साबित भइरहेछ। अकस्मात आउने भुइँचालोबाट बाँच्न पूर्व तयारी गर्नुहोस्। भवन निर्माण गर्दा भवन आचार संहिता पूर्णत पालना गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: दुधमा मिसावट,
1: मिठाईमा मिसावट,
2: मसलामा मिसावट,
1: खानेकुरामा मिसावट।
3: मिसावटबाट बस्न एक मात्र उपाय, हामी सबै उपभोक्ता सजग बन्नुपर्छ। जागौ, मिसावट गर्नेहरू विरुद्ध एकजुट बनौ।
4: उपभोक्ता जागरणका लागि रेडियो सिटी एफएमको आह्वान।

0: sonrasına. Haydi
1: geldim. Haydi
0: geldim.
2: सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौँ। यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ।
3: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: मान्छेले विज्ञानलाई जित्यो, मान्छेले चमत्कारी आविष्कार गर्यो, मान्छेले आफूलाई सर्वश्रेष्ठ भएको प्रमाणित गर्यो। तर प्रकृतिको अगाडि मान्छे अझै निरीह साबित भइरहेछ। अकस्मात आउने भुइँचालोबाट बाँच्न पूर्व तयारी गर्नुहोस्। भवन निर्माण गर्दा भवन आचार संहिता पूर्णत पालना गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: सुन्नुहोस् त, आज तपाईँले औषधि खानुभयो? खानु भएको छैन भने टाइममै खाइहाल्नुहोस्। याद राख्नुहोस्, औषधि डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: नमस्कार, म नवीन श्रेष्ठ, वरिष्ठ औषधि विज्ञ, सिनियर फार्मासिस्ट। बिरामी भएपछि रोग निको हुनको लागि हामी औषधि सेवन गर्ने गर्दछौँ। उपचारको क्रममा औषधिको आफ्नो सेवन तथा प्रयोग विधि हुने गर्दछन्। औषधिको विवेकपूर्ण तरिकाले प्रयोग नगर्दा नकारात्मक असर पर्ने गर्दछ। त्यसैले औषधि सेवन गर्दा सधैँ चिकित्सकको परामर्शमा मात्रै गर्ने गरौँ। आफै अनुमानको भरमा औषधि किनेर सेवन चाहिँ नगरौँ। साथै औषधि सेवन गर्दा चिकित्सकले भनेको मात्रा, भनेको समय, अवधिसम्म र सेवन तरिका अनुसार सेवन चाहिँ गरौँ। एन्टिबायोटिक औषधि बिचैमा छोड्ने या अनियमित तरिकाले सेवन गर्ने नगरौँ। धन्यवाद।
1: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध।

0: Radio City 98.8.
1: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
2: Vianet. All good sampanna internet. Sampark number 01-597-0444 or 98-010-46410.
3: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
4: फोहोर व्यवस्थापनमा सबैको बराबर भूमिका हुन्छ। आफ्नो भूमिका निभाऊ, फोहोरको स्रोतमा नै वर्गीकरण गरौं, जथाभावी फोहोर नफालौं र स्वस्थ वातावरणमा आफू पनि बाँचौं र अरूलाई पनि बाँच्न दिऊ।
3: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: खजुरीको नयाँ प्रस्तुति दुधिलो र प्रोटिन युक्त खजुरीको ग्लुकोज बिस्किट्स मात्र रु 10 मा। खजुरीको ग्लुकोज बिस्किट्स, खजुरीको ग्लुकोज बिस्किट्स, खजुरीको ग्लुकोज बिस्किट्स
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

0: अहिले रातिको 10 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म छाला रोग विशेषज्ञ डाक्टर एलिज अर्याल रजोरिया। शरीरमा अति महत्वपूर्ण भूमिका खेल्ने हाम्रो छालामा पनि विभिन्न समस्या आउँछन्। सुकापन, एलर्जी, चिलाउने र छाला फुट्ने जस्ता समस्या मात्र होइन, भित्री अङ्गको लक्षण छालामा देखिने गर्छ। छाला चिलाउने र छाला सम्बन्धी समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन्, तर छालामा हुने समस्यालाई सामान्य रूपमा लियो भने यसले पछि गएर जटिल समस्या उत्पन्न गर्न सक्ने भएकोले छाला सम्बन्धी कुनै पनि समस्या भएमा डाक्टरको सल्लाह लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्रहरू, रात छिप्पिँदै गइरहेको छ र यो छिप्पिँदो रातमा हामी यहाँहरूसँगै रहनेछौँ करिब 11 बजेसम्म। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको आजको प्रसारणको अन्तिम समयमा हामी आइपुगेका छौँ र अब यहाँहरूका लागि सुनाउँदैछौँ गजल प्रहर अन्तर्गत सुमधुर हिन्दी तथा पाकिस्तानी गजलहरू। त आउनुहोस् गजल प्रहरको पहिलो सौगात सुनौ यो गजल।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal. For the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
4: Vianet, all good sampanna internet. Sampark number 01-597-0444 and 98-010-46410.
5: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
6: जथाभावी फोहोर फाल्नु र जलाउनु नराम्रो बानी मात्र होइन, एउटा जघन्य अपराध पनि हो। ठोस फोहोर व्यवस्थापन ऐन 2068 अन्तर्गत कुनै पनि सार्वजनिक स्थलमा फोहोर फालेको वा बालेको पाइएमा न्यूनतम ₹500,000-1,00,000 जरिवाना र 3 महिनासम्म जेल सजाय हुन सक्छ। त्यसैले फोहोरलाई जथाभावी नफालौ, नजलाउ र आफ्ना नजिकैको फोहोर उठाउने संस्थाको सदस्य बनी फोहोरको उचित व्यवस्थापनमा मदत पुर्याउ।
5: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी एफएम को सहकार्यमा बनाइएको हो।
7: रेडियो सिटी एफएम 98.8

मित्र, रातको यो प्रहरमा यहाँहरू रेडियो सिटी एफएम 98.8 को साथमा सुनिरहनु भएको छ गजल प्रहरमा केही हिन्दी तथा पाकिस्तानी गजल। यसै क्रममा यो अर्को सौगात तपाईँ मित्रहरूका लागि।

0: Radio City 98.8.
1: We'll be right back.
2: बुहारी चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा
3: पर्दैन आमा
2: पर्दैन रे बर्बादै पानी भई अब ढुङ्गा कुटका सबै खुवाउने भई
3: खाएर त हेर्नुहोस् एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन
4: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने एक गेडा अन्न पनि खेर नजाने मिसआउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको
2: बुहारी बिस्तारै तयार हो है मेरी बुहारी पो हौ त
4: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस

0: सम्पूर्ण ब्याङ्किङ कारोबारको लागि माछापुच्छ्रे ब्याङ्क जाउँ।
1: माछापुच्छ्रे ब्याङ्क लिमिटेड, सबल उत्कृष्ट एवं विस्तारित।
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 53685555
3: 53685555।

0: सीता जस्ती नारीको जन्म यही नेपालमा भएको थियो। यही नेपालकै छोरी भिक्कुटीले बढाएकी थिइन् नेपालको गौरव। सगरमाथामा पाइला टेकेर पासाङ लामुले रचेकी थिइन् अर्को इतिहास नेपालको।
1: महिलाको सफलताले राष्ट्रको मात्र नभई त्यस देशका हरेक पुरुषको पनि आत्मसम्मान अभिवृद्धि हुन्छ। महिला हिंसा त्यागौ, आत्मसम्मान बढाउ।
2: महिला हिंसा विरुद्धको अभियानमा रेडियो सिटी एफएम 98.8 को सहभागिता।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरु बटुल
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर
3: Radio City FM 98.8.

मित्र, आज हामी करिब 11 बजेसम्म तपाईँसँग रहनेछौ र भोलि बिहान 6 बजेदेखि पुनः तपाईँसँग हामी जोडिन आउनेछौ। आज भने हामी यो समयमा सुनाइरहेका छौँ विभिन्न हिन्दी तथा पाकिस्तानी गजलहरू, र यही क्रममा राख्दैछौ यो एक अर्को सुमधुर गजल।

मित्रहरू, अब हामी रेडियो सिटी एफएम 98.8 को आजको प्रसारणको समयको करिब करिब अन्त्यतिर आइपुगेका छौँ। यसैले आजको लागि गजल प्रहरको बीट मार्ने क्रममा राख्दैछौ यो अन्तिम सौगात। भोलि फेरि हामी यहाँहरूलाई साथ दिन उपस्थित हुने नै छौँ। नमस्ते, शुभरात्री।

0: अहिले रातिको 11 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: माछाको श्रीमा

मित्रहरू, रात छिप्पिसकेको छ। यतिन्जेलसम्म आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आजलाई हाम्रो प्रसारणको यात्रा यहीसम्म। भोलि बिहान 6 बजे पुनः नयाँ उमङ्ग र उत्साहका साथ तपाईँको दिनलाई रमणीय बनाउन उपस्थित हुने नै छौँ। आजलाई मिठो सपनाको कामना सहित शुभ रात्री।